Изган теки мокя хабари. Таджикистан ки прадан мантри Қойи Расулзодани санскрити самбандонко судрир банани о рачнатмак шетрон ки виказ пар айоджит антарашри самела ми бахаглия. Идве каландарни OSCI ке адияшке вишир претенитхисе санватко бархава дени ор вишвас нирманко судрир карне ки мудон пар мулакат ки. تاجکستان کی رجدانی دوشنبه می انتراشی ویگانی ویا و هاریک سامیلان آیوجیت کیا گیا. یہ اور دوسری خبرین ہماری اس سمائی میں. چلو سال کے 18 جون کو روسی سان کے سینٹ پیٹربرگ شہر میں سانسکرتی سمبندوں کو سدھیر بنانے اور رچناتمک شیتروں کے وکاس پر ایک انتراشی سمیلان آیوجیت کیا گیا جس میں تاجکستان کے پردھان منتری قوی رسول زودہ نے بھاگ لیا اور سمبودھان کیا. سمیلان میں سانسکرتی سمبندوں کے کھیتر میں انتراشی سہیوگ کی ورتمان ستھتی اور بھوشیہ کی سمبھاوناؤں پر چرچا کی گئی. ساتھ ہی ساجھا ایتہاسک وراثت کے سنرکشن مانوی سمبندوں کو مضبوط کرنے انتر راجی سنواد کے وستار تتھا سیو کے آدھونی تانتر وکاسیت کرنے جیسے مدوں پر وشیش دھیان دیا گیا. اپنے سمبودھان میں پردھان منتری نے کہا ہے کہ ہمارے دیشوں کے ساجھا مولیہ ساجھا اتہاس پارسپرک سمان اور ایک دوسرے کی پرمپراؤں کے پرتی آدر جڑتا ہے. انہوں نے کہا ہے کہ آج وشو سمودا یہ آدھی اسپش روپ سے سمجھ رہا ہے کہ سانسکرتی اور کلا کیول آدھیاتمک جیوان کے تتو نہیں ہے بلکہ سطح آرتھک وکاس اور ساماجک ایکتا کے مہتوپورن سادھان بھی ہے. اس لیے سوتنترتا راجیوں کے راشا منڈل کے دنچے میں ہمارے سہیوگ کو مضبوط کرنا ایک مہتوپورن کاریہ بن گیا ہے. قاہر سوزودہ نے اس بات پر زور دیا کہ تاجکستان راشٹری سنسکرتی کے سنرکشن اور وکاس پر وشیش دھیان دیتا ہے. انہوں نے کہا ہے کہ دیش کا سنسکرتی کھیتر ورتمان میں تیور وکاس کے دور سے گزر رہا ہے. انہوں نے یہ بھی کہا ہے کہ تاجکستان اس کھیتر میں آنے دیشوں کے ساتھ سہیوگ کا سدیو سمرتھن رہا ہے. دیش میتریپورن سمبندھوں اور اچھے پڑوسی سمبندھوں کو پراتھمکتا دیتا ہے تتھا سانسکرتک آدان پردان کے لیے ہمیشہ تیار رہتا ہے. ادھار جون کو تاجکستان گنرجا کے اوپر ودیش منتری ایزیبیک قلندر نے یوروپ میں سرکشا اور سہیوگ سنگھان کے ورتمان ادھیکشتا کریالے سویٹزرلینڈ کے سمواد کو بڑھاوا دینے اور وشواس کو مضبوط کرنے سمبندھی وشیش پرتندھی سارز رومین سے ملاقات کی. تاجکستان گنرجا کے ودیش منترالے کے انوسار بیٹھا کے دوران دونوں پکشوں نے کھیتری سرکشا سے جڑے مہتوپورن مدوں پر وچاروں کا آدان پردان کیا. ساتھ ہی سیما سرکشا پریاورن سنرکشن اور جل سنسادنوں کے کھیتر میں سہیوگ کو کھیتر میں ستھرتا اور سطح وکاس کو مضبوط کرنے والے مہتوپورن کارکوں کے روپ میں وشیش مہتو دیا گیا. دونوں پکشوں نے آگے بھی سہیوگ کو مضبوط کرنے میں اپنی روچی ویا کی اور پارسپرک ہت والے کھیتروں میں ویاوہاری سہیوگ کے وستار کے لیے اپنی تتپرتا ظاہر کی. تاجکستان کی راجدھانی دوشنبے میں سانگھ دیشوں میں شکشا وکاس کی پراورتیاں وشے پر ایک انتراشٹری ویگیانک ویوہارک سمیلن آیوجت کیا گیا. یہ جانکاری تاجکستان سرکار کے ادھین پراتھمک اور مادھیمک ویاوسایک شکشا سمیتی نے دی. اس سمیلن کا آیوجن پراتھمک اور مادھیمک ویاوسایک شکشا سمیتی کے پہل پر کیا گیا تھا. اس میں تاجکستان روس بیلاروس کزاکستان ازبکستان آرمینیا اور کرگزستان کے شکشا سنسانوں کے پرتنیدھیوں ویگیانکوں وشیشگیوں شکشا کھیتر کے ادھیکاریوں تتھا ویاوسایک شکشا کے وشیشگیوں نے بھاگ لیا. سمیلا میں شکشا کھیتر کے وکاس سے جڑے مہتوپورن مدوں پر چرچا کی گئی. ان میں شکشا پرنالی کا ڈیجیٹلیکرن شکشا پرکریا میں کرتریم بدھیمتا کا اپیوگ پرتسپردھا مانو سنسادنوں کا پرشکشن شکشا اور اتپادن کے بیچ سمبندھوں کو مضبوط بنانا شکشا کی گنوتا سنیشچت
सुनिश्चित करना सतत शिक्षा के विकास तथा प्राथमिक और माध्यमिक व्यावसायिक शिक्षा को सुदृढ़ करना शामिल था। सम्मेलन के उद्घाटन के दौरान प्राथमिक और माध्यमिक व्यावसायिक शिक्षा समिति के अध्यक्ष फरहुद रहीमी ने कहा है कि आज दुनिया भर की शिक्षा प्रणालियां विकास के एक नए चरण से गुजर रही है। प्रौद्योगिकी के तीव्र प्रगति, अर्थव्यवस्था का डिजिटलीकरण, कृत्रिम बुद्धिमत्ता का विकास, श्रम बाजार में परिवर्तन तथा राष्ट्रीय अर्थव्यवस्थाओं की बढ़ती प्रतिस्पर्धात्मकता देशों से ये अपेक्षा करती है कि वे मानव पूंजी के विकास के मुद्दों पर अधिक ध्यान दें। अठारह जून को जनशेर में अंतर्राष्ट्रीय व्यापार और निवेश प्रदर्शनी सुक 2026 आयोजित की गई। प्रदर्शनी में सुक प्रांत की 200 से अधिक उत्पादन कंपनियों ने अपने उत्पादों का प्रदर्शन किया और अपने उत्पादन उपलब्धियों तथा निर्यात क्षमता का परिचय दिया। प्रदर्शनी में मंत्रालयों और सरकारी संस्थानों के प्रतिनिधि, विदेशी देशों के राजदूत, उद्यमी, निवेशक तथा रूस, बेलारूस, चीन, ईरान, पाकिस्तान, सऊदी अरब और देशों के अधिकारी प्रतिनिधि मंडलों ने भाग लिया। सुख फ्रंट के अध्यक्ष रजब अहमदजोदा ने कहा कि तजिकिस्तान गणराज्य के राष्ट्रपति मामहिम अली रहमों के निरंतर समर्थन से उद्योग के विकास, निवेश आकर्षित करने और अंतर्राष्ट्रीय सहयोग के विस्तार के लिए प्रभावी कदम उठाए जा रहे हैं। सुख फ्रंट में 1300 से अधिक औद्योगिक उद्यम कार्यरत है, जहाँ 225 से अधिक प्रकार के उत्पादों का निर्माण किया जाता है। विभिन्न देशों के साथ आर्थिक और व्यापारिक सहयोग लगातार बढ़ रहा है तथा औद्योगिक और कृषि उत्पादों के निर्यात की मात्रा हर वर्ष बढ़ रही है। प्रदर्शनी के प्रतिभागियों को सूक्त प्रांत में निवेश के अवसरों, उद्योग और कृषि क्षेत्रों की क्षमता से अवगत कराया गया। मेहमानों ने प्रांत के उद्यमियों में निर्मित उत्पादों को देखा और उनकी गुणवत्ता तथा विविधता की सराहना की। दुशांबे शहर में जल संसाधनों के सतत प्रबंधन, जल विद्युत विकास, पर्यावरण संरक्षण और जलवायु परिवर्तन के अनुकूल के क्षेत्र में सहयोग की संभावनाओं पर चर्चा की गई। ये चर्चा तजिकिस्तान की राष्ट्रीय विज्ञान अकादमी के जल समस्याओं, जल विद्युत और पारिस्थितिकी संस्थान के निदेशक अमीनजों गुल अहमदजोदा और तजिकिस्तान में संयुक्त राष्ट्र के प्रतिनिधियों के बीच हुई बैठक के दौरान की गई। बैठक में सतही और भूमिगत जल संसाधनों के तर्कसंगत उपयोग, जल विद्युत क्षेत्र के विकास के लिए पर्यावरणीय रूप से उचित उपायों को लागू करने, जल पारिस्थितिकी तंत्रों की सुरक्षा और पर्यावरणीय सुरक्षा को मजबूत करने के मुद्दों पर विशेष ध्यान दिया गया। अमीनजों गुल अहमदजोदा ने जल विद्युत और पर्यावरण क्षेत्रों में चल रही वैज्ञानिक अनुसंधान परियोजनाओं के परिणामों तथा आगे के विकास की प्राथमिकताओं को प्रस्तुत किया। संयुक्त राष्ट्र के प्रतिनिधियों ने तजिकिस्तान के जल, ऊर्जा और पारिस्थितिकी क्षेत्रों के सतत विकास के वैज्ञानिक आधार को सुनिश्चित करने में संस्थान के योगदान की सराहना की और भविष्य में सहयोग को और मजबूत करने की अपनी तत्परता व्यक्त की। और एक विदेश समाचार, ऑस्ट्रेलिया के मौसम विज्ञान ब्यूरो ने आधिकारिक रूप से घोषणा की है कि एल नीनो के घटना, जो देश में अधिक गर्म और शुष्क परिस्थितियों से जुड़ी होती है, अब उष्णकटिबंधीय प्रशांत महासागर क्षेत्र में दर्ज की गई है। ये जानकारी एजेंसी काज इंफोर्ट ने रिपोर्ट के हवाले से दी। क्षेत्र के समुद्र के तहत का तापमान एल नीनो के निर्धारित सीमा से ऊपर पहुँच गया है और सभी वायु मंडली संकेतक भी इस घटना के अनुरूप पाए गए हैं। मौसम विज्ञान ब्यूरो ने चेतावनी दी है कि सन 2026 के दूसरे भाग में एल नीनो और अधिक मजबूत हो सकता है तथा ये पिछले 7 दशकों के सबसे शक्तिशाली घटनाओं में से एक बन सकता है। ब्यूरो के बयान में कहा गया है कि इस मौसम घटना के तेज होने से अमेरिका में अत्यधिक वर्षा हो सकती है, जबकि एशिया में गर्म और शुष्क
موسم کی ستھتی بن سکتی ہے، اس سے پہلے سے پربھاوت فصلوں پر اثر پڑ سکتا ہے اور دنیا کے سب سے ادھک آبادی والے کھیتروں میں کھادیہ سرکشا کو لے کر چنتا بڑھ سکتی ہے۔ پیارے سننے والوں، یہ تھے سمے کی تازہ خبریں جو ہم نے آپ کو پرستاو کیا۔ پیارے سننے والوں، ہمارے سماچار ختم ہونے کے بعد ایک مدہور سنگیت سنائیں گے اور اس کے بعد ہماری سانوادتا نوشو فرین علیموا سموسا کے اتہاس کے بارے میں آپ کو جانکاری بتائیں گے۔ ہمارے ساتھ رہے۔